0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
2: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा कित्ताकाट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
1: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 1200 भाइल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरूद्धको खोप पनि टेको स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भाइल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड़ टेको अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेको अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्, त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ। तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 भाइल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरूद्धको खोप 6000 हाराहारी भाइल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सीआईएनसँग कुरा गर्दै बताउनुभयो।
3: टेको अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक यो खोपको चाहिँ अभाव कति पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदैछ र यसलाई सम्भवत नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
1: यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
0: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र का जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ तर पनि धेरैजसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग

0: मृत्युमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
1: दैलेखको जलजली क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक मलको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
1: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू
6: दक्ष र अनुभवी शिक्षक द्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधार में व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा संपन्न विज्ञान कंप्यूटर र होटल मैनेजमेंट लैब अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रीय परीक्षा बोर्ड

0: उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाघ्लिँदै सर्वसाधारण, अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो, दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदत्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमी सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,72,00,00,00 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3.4 अर्ब रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1.32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हाराहारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
2: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाण्डुबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,016 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5 देखि 75,000 रूपियाँ सम्म जरिमाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी मन्त्री फकीरा महत्तोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा तीन पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र ब्याङ्क आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारीमा नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र ब्याङ्कको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा एक तिहाई कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्ययोजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याई नभ्याई छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारी विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारी विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तूफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहिरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
3: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: ट्राफिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छनृ
5: लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ बागमती किनारमा वर्ष बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी
6: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ गभर्नमेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 लाई जसरी लैजानु पर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ विशेष गरेर माइग्रेन्ट फ्यामिलीहरूको लागि त्यो न्यायचित छैन भन्ने लाग्छ
5: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने यो वर्ष चामलको भाव महँगिएको छ दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ
7: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ जस्तो चामलको कुरामा दाल तेलको कुरामा बाजा तपाईँको माछा मासुको कुरामा यो कुरामा तपाईँको खाद्य उद्योग कुनै सरोकार छैन
5: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन् नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो
8: टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकियो

0: ढिके अभाव क्यान्सर र रेबिज का बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा
1: जग्गा किताकार अझै अन्यलमा हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री किसान भने मलको अभाव खेद्दै
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल सर्वसाधारणको दैनिकी भने उस्तै उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी यस वर्ष पनि रकमान्तर व्यतीतिको निरन्तरता उस्तै
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ तल यस्तो लेखिएको छ प्रधानमन्त्रीज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू
0: प्राविधिक साथी रवि धितललाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
1: आन खस्ने समस्या भएमा,
2: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
1: पाठे घरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: शुभलाभ पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्को इन्टरनेट
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोधारिङ 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य

0: अविस्मरणीय भूमिका खेलेको भन्दै तमहिउला स्मृति गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान, गुरुङ मगर र तामाङ समुदाय सम्बन्धी प्रस्तुति, राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रम धादिङमा सम्पन्न, यात्री परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, देशका धेरै जसो ठाउँमा वर्षा, आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। अब पूरा खबर। नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले सांस्कृतिक विविधता प्रवर्धनमा प्रशंसनीय भूमिका खेलेको भन्दै तमहिउला स्मृति गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको छ। हिजो सदरमुकाम धादिङ विषयमा सम्पन्न भएको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहको अवसरमा धादिङ प्रज्ञा सम्मान 2083 तमहिउला स्मृति गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको हो। प्रतिष्ठानले नगद 20,081 नगदसहित सम्मान पत्र र दोस्रो लाले संस्थाको उपाध्यक्ष श्याम बहादुर गुरूङ, तमसी हिवल छोजदी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका पदाधिकारी तथा नेपाल तम गुरूङ विद्यार्थी छोजदी धादिङको पदाधिकारी समेतको उपस्थितिमा सम्मान गरिएको हो। सम्मान ग्रहण गर्दै तमहिउला छोजदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्याम बहादुर गुरूङले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको सम्मानले गुरूङ समुदायको भाषा, कला, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धनमा लाग्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, यो सम्मान केवल हाम्रो संस्थाको मात्र नभई सम्पूर्ण गुरूङ समुदायको सम्मान हो। हामीले वर्षौंदेखि आफ्नो भाषा, वेशभूषा, परम्परा, संस्कार तथा सांस्कृतिक प्रतिष्ठानबाट प्राप्त यो सम्मानले हाम्रो जिम्मेवारी अझ बढ़ाएको छ र आगामी दिनमा समुदायको मौलिक पहिचान जोगाउन थप सक्रियताका साथ लाग्न प्रेरित गरेको छ। उहाँले जिल्लामा रहेका विभिन्न जात जाति, भाषा तथा सांस्कृतिक विध आपसी सद्भाव, सह अस्तित्व र सांस्कृतिक विविधताको संरक्षणमा सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो। साथै संस्कृति संरक्षणका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने प्रतिष्ठानको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो। यस्तै प्रतिष्ठानले साहित्यिक क्षेत्रमा अपूरणीय योगदान पुर्याएको भन्दै धादिङका मोती कवि स्वर्गीय दिल्ली रमण शर्मा अर्याललाई ललित प्रज्ञाश्री सम्मान 2083 सम्मान गरिएको छ। उहाँको परिवारलाई नगद 20,083 सहित सम्मान पत्र प्रदान गरिएको हो। प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका प्राज्ञिक व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा सिंगो मगर समुदायको विषयमा, एकु थापा मगर र तामाङ समुदायको विषयमा गोपाल फेबुवा तामाङले प्रस्तुति समेत राख्नु भएको थियो भने गुरूङ समुदायको तर्फबाट तमहिउला छोजदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्याम बहादुर गुरूङले प्रस्तुति राख्नु भएको थियो। कार्यक्रममा गुरूङ महिलाहरूको घाटुनाथ, शिक्षक उपेन्द्र लम्साल र एडभान्स एकाडेमीका छात्रा काव्य अर्यालले कविता वाचन गर्नुभएको थियो। नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रस्तुति राख्ने सम्पूर्ण प्रस्तुतिकर्ताहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले 24 जिल्ला परिषदको अवसरमा एसईईमा 4 जीपीए ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरू, छात्रा विपिसा सुवेदी, नविदा श्रेष्ठ, दीपसन छतकुली र प्रशंसा गुरूङ रहेका छन्। त्यस्तै आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू आइन्स्टाइन पाण्डे र अनिरुद्र सिंह बस्नेतलाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष हरि सिलवालले बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकले अझै भूमिका खेल्नुपर्ने बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा राम्रो नतिजा ल्याउन विद्यार्थी, शिक्षक, अभिभावकको राम्रो समन्वय हुनुपर्छ। पछिल्लो समय सामुदायिक विद्यालयहरूले ल्याएको नतिजा निकै उत्कृष्ट छ। यो पनि शैक्षिक क्षेत्रमा आएको एउटा राम्रो उपलब्धि र सुधार हो, उहाँले भन्नुभयो। कार्यक्रममा सहभागीहरूले सकारात्मक राजनैतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र शिक्षकका पेशागत हकहितका विषयलाई प्राथमिकतामा राख्न शिक्षक संगठनले अझ प्रगतिशील भूमिका खेल्नुपर्नेमा जोड़ दिनु भएको छ। कार्यक्रममा शैक्षिक आन्दोलन, पेशागत हकहित, शिक्षा नीति, सूचना प्रवाह, मानव अधिकार तथा लोकतान्त्रिक विषयमा समेत चर्चा गरिएको थियो। शिक्षा प्रणालीलाई वैज्ञानिक, सीपमूलक र व्यावहारिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए। खबरको क्रम बाँकी छ किसिन मिश्रा।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन बाबू, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि। किन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ। दैलेखमा पछिल्लो 1 घण्टामा 46 मिलिमिटर पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी परेको छैन। यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। यसै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि हिजो सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी बाचा पत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। यसैगरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल, निकट, ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता विष्णु राजाङ देवीको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयको संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। भुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न हिजो काठमाडौँको माइती घरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी थियो। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सरकार सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। त्यस्तै राजनीतिक विश्लेषक देव शाहले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाढाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुको खोजीको लागि चितवनको क्विन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय क्विन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सुनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी आजदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी न्याय उपरीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य 4 जनाको खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः पटक। निलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङद्वारा सांस्कृतिक विविधता प्रवर्धनमा प्रशंसनीय भूमिका खेलेको भन्दै तमिलवा सूर्य गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान, गुरूङ मगर र तामाङ समुदाय सम्बन्धी प्रस्तुति, राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रम धादिङमा सम्पन्न, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान, देशका सबैजसो ठाउँमा वर्षा, आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: California Extreme Energy Drink.
1: रेडियो धादिङ समय संकेत
2: अहिले बिहानको 7 बज्यो।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: नमस्कार, मेरो नाम शर्मिला गिरी, मेरो घर दाङ, हाल म काठमाडौँमा बस्छु। मैले सामान्यतया छन्दका कविताहरू रचना र वाचन गर्ने गर्छु। मैले अहिले वाचन गर्न थालेको कविताको शीर्षक छ कथा बदल्छु देशको। यो पञ्चचामर छन्दमा मैले लेखेको छु कथा बदल्छु देशको। मजन

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: टेरिटरी सामान
1: अधिकारी सबलेस
0: बजट प्लेन्स
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-4029
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0-5-33-63 मोबाइल नम्बर 98-41-26-33
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
13: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
13: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: गरिहाल्नु
1: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त। अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्।
3: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
1: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: सुबड़ अवसर सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371000।
4: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्को इन्टरनेट।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ।
1: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
0: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
0: स्वस्थ रहौ, सचेत बनाऊ।
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नहोस् काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन

0: दिएर आइहाल्छु।
1: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: Liponia. Extreme energy drink.
1: Territory Saman.
2: Adhikari Surplus.
1: Brother Friends.
2: Adhikari Surplus.
1: Dhara Fitting.
2: Adhikari Surplus.
1: Kyle Marvel.
2: Adhikari Surplus.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 9840-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक नै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01052363 मोबाइल नम्बर 9841263383
8: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
8: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
12: त्रिमूर्ति छ नि छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
12: त्रिमूर्ति छ नि छैन
9: त्यहाँ आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
13: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सबलाई,
4: बजर फ्रेन्ड्स
5: अधिकारी सबलाई,
4: धारा फिटिङ
5: अधिकारी सबलाई,
4: कारे मार्बल
5: अधिकारी सबलाई।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्जा अब काठमाडौँ गए दैन निधारे त ल्याउट टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भान्जा
1: हेरिरहेको छु त मामा
0: के देखौ त भान्जा
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
0: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ साठमाडौँ गइँदैन धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-17 97510-97778
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङदेखि पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140-131-429

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङबेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: रेडियो 100.9 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiohading.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार खबरको सुरुमा मुख्य खबर नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङद्वारा सांस्कृतिक विविधता प्रबन्धनमा प्रशंसनीय भूमिका खेलेको भन्दै तमलिहुला समष्टि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गुरूङ मगर र तामाङ समुदाय सम्बन्धी प्रस्तुति राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रम धादिङमा सम्पन्न यात्री परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान देशका धेरै जसो ठाउँमा वर्षा आज गण्डकी लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना अब पूरा खबर नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले सांस्कृतिक विविधता प्रवर्धनमा प्रशंसनीय भूमिका खेलेको भन्दै तमैहुला समष्टि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको छ हिजो सदरमुकाम धादिङ विषयमा सम्पन्न भएको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहको अवसरमा धादिङ प्रज्ञा सम्मान 2083 तमैहुला समष्टि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान गरेको हो प्रतिष्ठानले नगद 20,081 नगदसहित सम्मान पत्र र दोसरलाले संस्थाको उपाध्यक्ष श्याम बहादुर गुरूङ तमसी हिवल छोजदी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका पदाधिकारी तथा नेपाल तम गुरूङ विद्यार्थी छोजदी धादिङको पदाधिकारी समेतको उपस्थितिमा सम्मान गरिएको हो सम्मान ग्रहण गर्दै तमहिवला छोजदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्याम बहादुर गुरूङले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको सम्मानले गुरूङ समुदायको भाषा कला संस्कार संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धनमा लाग्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो उहाँले भन्नुभयो यो सम्मान केवल हाम्रो संस्थाको मात्र नभई सम्पूर्ण गुरूङ समुदायको सम्मान हो हामीले वर्षौंदेखि आफ्नो भाषा वेशभूषा परम्परा संस्कार तथा सांस्कृतिक प्रतिष्ठानबाट प्राप्त यो सम्मानले हाम्रो जिम्मेवारी अझ बढ़ाएको छ र आगामी दिनमा समुदायको मौलिक पहिचान जोगाउन थप सक्रियताका साथ लाग्न प्रेरित गरेको छ उहाँले जिल्लामा रहेका विभिन्न जात जाति भाषा तथा सांस्कृतिक बीज आपसी सद्भाव सह अस्तित्व र सांस्कृतिक विविधताको संरक्षणमा सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो साथै संस्कृति संरक्षणका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने प्रतिष्ठानको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो यस्तै प्रतिष्ठानले साहित्यिक क्षेत्रमा अपूरणीय योगदान पुर्याएको भन्दै धादिङका मोती कवि स्वर्गीय दिल्ली रमण शर्मा अर्याललाई ललित प्रज्ञाश्री सम्मान 2083 सम्मान गरिएको छ उहाँको परिवारलाई नगद 20,083 सहित सम्मान पत्र प्रदान गरिएको हो प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका प्राज्ञिक व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ कार्यक्रममा सिंगो मगर समुदायको विषयमा एकु थापा मगर र तामाङ समुदायको विषयमा गोपाल फेवा तामाङले प्रस्तुति समेत राख्नु भएको थियो भने गुरूङ समुदायको तर्फबाट तमैहुला छोजदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्याम बहादुर गुरूङले प्रस्तुति राख्नु भएको थियो कार्यक्रममा गुरूङ महिलाहरूको घाटुनाथ शिक्षक उपेन्द्र लम्साल र एडभान्स एकाडेमीका छात्रा काव्य अर्यालले कविता वाचन गर्नुभएको थियो नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो कार्यक्रममा प्रस्तुति राख्ने सम्पूर्ण प्रस्तुतिकर्ताहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले 24 जिल्ला परिषदको अवसरमा एसईईमा 4 जीपीए ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो सम्मानित हुनेहरूमा नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरू छात्रा विपिसा सुवेदी नविदा श्रेष्ठ दीपसन छतकुली र प्रशंसा गुरूङ रहेका छन् त्यस्तै आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू आइन्स्टाइन पाण्डे र अनिरुद्र सिंह बस्नेतलाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष हरि सिलवालले बताउनुभयो नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकले अझै भूमिका खेल्नुपर्ने बताउनुभयो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा राम्रो नतिजा ल्याउन विद्यार्थी शिक्षक अभिभावकको राम्रो समन्वय हुनुपर्छ। पछिल्लो समय सामुदायिक विद्यालयहरूले ल्याएको नतिजा निकै उत्कृष्ट छ। यो पनि शैक्षिक क्षेत्रमा आएको एउटा राम्रो उपलब्धि र सुधार हो, उहाँले भन्नुभयो। कार्यक्रममा सहभागीहरूले सकारात्मक राजनैतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र शिक्षकका पेशागत हकहितका विषयलाई प्राथमिकतामा राख्न शिक्षक संगठनले अझ प्रगतिशील भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा शैक्षिक आन्दोलन, पेशागत हकहित, शिक्षा नीति, सूचना प्रवाह, मानव अधिकार तथा लोकतान्त्रिक विषयमा समेत चर्चा गरिएको थियो। शिक्षा प्रणालीलाई वैज्ञानिक, सिपमूलक र व्यावहारिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङ विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ। दैलेखमा पछिल्लो 1 घण्टामा 46 मिलिमिटर पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी परेको छैन। यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का, मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि हिजो सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी वाचा पत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। यसै गरी उहाँले अन्य संरचनाहरू, खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल, निकट, ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता विष्णु राजाङ देवीको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय

समाप्ति बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्व सरकारका सय दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। भुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न हिजो काठमाडौँको माइती घरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनु भयो। सरकारले संसदलाई भूमिका विहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी थियो। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सरकार सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। त्यस्तै राजनैतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ। दैलेखको चामुण्डा मिन्द्रासैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाँडाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुको खोजीको लागि चितवनको क्विन्टारबाट विशेष उपकरण सहितको गोताखोरो टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालाई क्विन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोरो टोली सुनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी आजदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य 4 जनाको खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। दिलकञ्च प्रज्ञा प्रतिष्ठान धादिङद्वारा सांस्कृतिक विविधता प्रवर्धनमा प्रशंसनीय भूमिका खेलेको भन्दै तमिलवा सुदे गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङलाई सम्मान, गुरूङ मगर र तामाङ समुदाय सम्बन्धी प्रस्तुति, राष्ट्रिय शिक्षक संगठन धादिङको 24 जिल्ला परिषद तथा सम्मान कार्यक्रम धादिङमा सम्पन्न, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान, देशका सबैजसो ठाउँमा वर्षा, आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो 101.9 मेगाहर्ज का साथ ही इंटरनेट अनलाइन को www.radiodahating.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।
1: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि छैन,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छ नि छैन,
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू

0: कलर्स लाभा एमटेक टेक्नो आईपीएल ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं
1: त्रिमूर्ति मोबाइल हाउस धादिंगवेशी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरूमध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
3: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
4: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्रीद्वारा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथेन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान

0: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँछन् भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0025236360, मोबाइल नम्बर 9841226383।

0: California.
1: Extreme energy drink.
2: होइन ये बाजे अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ टिम, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट
1: शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेखिमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 01051248, मोबाइल नम्बर 9841414984।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: नमस्कार, रेडियो कार्यक्रम सुरक्षित पानीमा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जुन श्रेष्ठ। कार्यक्रम सुरक्षित पानी तपाईँ रेडियो धादिङ 106 MHz हरेक आइतबार बेलुकी 8 बजे र यसको पुनः प्रसारण मंगलबार बेलुकी 8 बजे सुन्दै आउनु भएको छ। कार्यक्रमलाई www.radiodhading.org र रेडियो धादिङको फेसबुक पेज मार्फत पनि एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम वाटर एड नेदरल्यान्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपालको सहयोगमा प्रगति सोल्युसन्स प्रारीले उत्पादन गरी रेडियो धादिङले प्रसारण गरेको हो। पानी केवल जीवनको आधार मात्र होइन, समानता, स्वास्थ्य, सम्मान र अवसरसँग गहिरो रूपमा जोडिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूले खानेपानी तथा सरसफाई व्यवस्थापन सम्मको मुख्य जिम्मेवारी वहन गरिरहेका हुन्छन्। तर पानी सम्बन्धी नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व तहमा उनीहरूको सहभागिता अझै सीमित देखिन्छ। यही यथार्थलाई परिवर्तन गर्दै समावेशी, उत्तरदायी र दिगो पानी सुशासनको अभ्यासलाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्य सहित फोकस नेपालले सेफ वाटर अर्थात सुरक्षित पानी अभियान सञ्चालन गरिरहेको छ। जहाँ पानी बग्छ त्यहाँ समानता बढ्छ भन्ने विश्व पानी दिवस 2026 नारालाई आत्मसात गर्दै शुरू गरिएको रेडियो कार्यक्रम सुरक्षित पानीले महिला नेतृत्व, लैंगिक समानता र सुरक्षित खानेपानीको सवाललाई समुदायसम्म पुर्याउने प्रयास गर्दै आएको छ। आजको कार्यक्रममा हामी ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डकी सदस्य जुना राणा मगरसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। खानेपानी र महिला बीचको अन्तर सम्बन्ध, महिला नेतृत्व र बोर्ड आएपछि खानेपानीको क्षेत्रमा देखिएको परिवर्तनका विषयमा सहकर्मी मित्र राजराम शर्माले कुराकानी गर्नु भएको छ। प्रस्तुत छ यो कुराकानी।
1: सुरक्षित पानी र खानेपानीमा महिला नेतृत्वको विषयमा हामीले सञ्चालन गरिरहेको नियमित श्रृङ्खलाको आज अर्को एउटा एपिसोडमा हामी उपस्थित भएका छौं। आज पनि हामी कुरा गर्छौं पानी कसरी सुरक्षित गर्ने र खानेपानीमा महिलाको नेतृत्वको अवस्था के छ भन्ने विषयमा। ज्वालामुखी गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिकहरूलाई खानेपानी सेवा उपलब्ध गराउने सँगसँगै सरसफाई र स्वच्छताको क्षेत्रमा समेत काम गर्न भनेर ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड गठन गरेको छ। बोर्ड मार्फत अहिले गाउँपालिकाभरि खानेपानीका योजनाहरू सञ्चालन गर्ने सँगसँगै सुरक्षित पानीको अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ। यस सिलसिलामा आज हामी कुराकानी गर्न गइरहेका छौं ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाई स्वच्छता बोर्ड व्यवस्थापन समितिका सदस्य, ज्वालामुखी गाउँपालिकाका निवर्तमान कार्यपालिकाका सदस्य जुना राणासँग। उहाँ आज हामीसँग कुराकानीका लागि उपस्थित भइसक्नु भएको छ। जुनाजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्ते।
1: तपाईँ एकजना महिला, हामीले खानेपानी भनिसके पछाडि खानेपानी मात्रै होइन पानी भन्ने कुरा हामीले अगाडि बढाउँदाखेरि त्यो महिलासँग जोडिन्छ। एउटा महिलाले खानेपानीलाई कसरी हेर्छ?
2: प्रयोग गर्ने हिसाबमा र सुख सबल हिसाबमा चाहिँ महिलाहरू अहिले महिलाहरूलाई धेरै सुविधा छ। अलिकति नेतृत्वको पहुँचमा चाहिँ यो खानेपानीको नेतृत्वको पहुँचमा चाहिँ महिला कम नै देखिरहेको छ। मेरो महसुस चाहिँ प्रयोगमा कम छ भने हिजोको हाम्रो आमाहरूले चाहिँ जति पनि डोकोमा दुई तिन डाक्रे खप्याएर बोक्न पर्ने थियो टाढादेखिको, अनि अर्को कुरा त्यसमाथि बच्चाहरू धेरै हुँदा बच्चा नि बोक्न पर्ने अवस्था भएर उहाँहरूलाई विभिन्न रोग पाठेघर लगायत विभिन्न रोगको समस्या देखिन्थ्यो भने हिजो पहिला नि वर्तमान सदस्य हुँदा पनि सबभन्दा पहिला चाहिँ महिलाहरूलाई खानेपानीमा चाहिँ प्रोत्साहित गर्नपर्छ। किनभने बिहान भरेको उहाँलाई महिलाहरूले एकदमै धेरै घरको धन्दादेखि खेत बारी घर धन्दा बुढा बच्चा खानेपानी एकदमै धेरै छ र उहाँले अझ पानी लिन जाने समय चाहिँ घन्टौँ बिताउन पर्ने समयलाई चाहिँ सर्ट भएको छ। उहाँको दैनिकी जीवनलाई पनि अलिकति स्वच्छ र स्वास्थ्यमा पनि भन्ने हिसाबले पनि खानेपानीलाई एकदमै जोड्न पर्छ भन्ने मेरो महसुस थियो र ती कुराहरू उठाइराखेर त्योभन्दा अगाडि धेरै हामी कार्यपालिका सदस्यहरूलाई पनि धेरै खानेपानीलाई गर्नपर्छ भन्ने मेरो आवाजहरू।
1: एउटा कुरा उठाउनु भयो नि, पानी चाहिँ महिलाहरूले धेरै प्रयोग गर्नुपर्छ तर नेतृत्वमा चाहिँ महिलाहरू पुग्न अझै सकेनन् भन्ने कुरा गर्नुभयो। अहिले त ज्वालामुखी गाउँपालिकाले बोर्ड मार्फत कार्यान्वयनमा लगाएको छ तर योभन्दा अगाडि धेरै खानेपानी योजनाहरू चाहिँ उपभोक्ता समितिले व्यवस्थापन गरिराखेको अवस्था थियो। अझै पनि बोर्डमा कति उपभोक्ता समितिहरू आबद्ध भइसकेका छैन, उपभोक्ता समितिले नै व्यवस्थापन गरिरहेका छन्। तर त्यो उपभोक्ता समितिमा महिलाहरूको नेतृत्व निकै कम छ भन्ने सुनिन्छ, यहाँले त नजिकबाट हेर्नु भएको छ, के पाउनु भएको छ?
2: एकदमै सही हो सर, किनभने अध्यक्षमा प्राय खालि पुरुषहरू हुनुहुन्छ, विशेष गरी कोषाध्यक्ष अथवा सचिवमा एउटा 33% नीति एउटा सरकारी नीति गत ढङ्गले पुर्याउन पर्छ भन्ने हिसाबले महिलालाई राखेको। अझ त्यहाँ उपभोक्ता समितिमा चाहिँ त्यसलाई कार्यान्वयन गर्ने कसरी, त्यसको नीतिहरू कसरी छ, त्यसको नीति नियम कसरी छ, हाम्रो पहुँचहरू कहाँसम्म लान सक्छ भन्ने कुरा चाहिँ महिलाहरू प्रष्ट हुन सक्नु भएको छैन। उहाँहरूलाई अझै नीति र नेतृत्वमा महिलाहरू लान चाहिँ अति आवश्यक छ, किनभने प्रयोग गर्ने चाहिँ महिला धेरै चलाउन पर्ने, महिला चलाउन पर्ने यो फेरि पुरुषहरू धेरै बाहिर हुने र महिलाहरू चाहिँ धेरै धन्दा गर्न पर्ने चलाउने, फेरि अधिकारले चलाएन, त्यो बाध्यताले चलाउनु भएको महिलाले पानी प्रयोग गरेको चाहिँ, तर नेतृत्वमा चाहिँ महिला कम देखिरहेको छ। उहाँहरू चाहिँ उपभोक्ता समितिदेखि लिएर बोर्ड अथवा मात्र निकायसम्म चाहिँ महिला भयो भने अझै यसको चाहिँ महिलाहरू चाहिँ एकदम राम्रो सफलता पाउँथ्यो होला जस्तो लाग्छ।
1: यो बोर्डमा नेतृत्वको विषयमा त अहिले एकछिनमा हामी कुरा पनि गरौँला। यहाँलाई अहिले बोर्डको सदस्य निवर्तमान जनप्रतिनिधिलाई छोडेर एउटा महिलाको हिसाबले महिलाले कस्तो महसुस गर्छ, कस्तो खालको चाहिँ खाने पानी आपूर्तिको व्यवस्था भइदिए हुन्थ्यो भन्ने सोच्छ, सुरक्षित पानी कसरी उपलब्ध गराइदिए हुन्थ्यो भन्ने लाग्छ, एउटा महिला भएर बुझ्दाखेरि यहाँलाई के लाग्छ?
2: म समग्र महिलाको तर्फबाट बोलिरहेको छु, म व्यक्तिगत बोलिरहेको छैन, समग्र महिलाहरूको लागि जसमा अझै धेरै सीमान्तकृत महिलाहरूको लागि जो राज्यको पहुँचसम्म पनि आउन सक्नु भएको छैन, जो आफ्नो आवाजहरू राज्यको पहुँचसम्म राख्न सक्नु भएको छैन, उहाँहरूको लागि चाहिँ हामी चाहिँ महिलाहरूको लागि चाहिँ त्यो पानी चाहिँ एकदमै सुरक्षित मुहानदेखि चुहानसम्म, जब मुहानदेखि मुखमा खाँदासम्म पेटमा पुग्दासम्म चाहिँ एकदम स्वच्छ र सफा पानी भइदियो भने मान्छेको स्वास्थ्यमा चाहिँ एकदमै एउटा दीर्घायुको पनि हुन्थ्यो, अर्को उपचारमा कम आउँथ्यो, अर्को पर्याप्त मात्रामा खाने पानी भयो भने एउटाको आफ्नै घर परिसरमा तरकारी उत्पादन गरेर महिलाले थोरै आय आर्जन लिन सक्ने, अनि अर्को कुरा महिलाले आफै सफा पानी पिउन सक्ने, गाउँ गाउँमा वस्तु पालनहरू गरिराख्नु भएको छ त्यसलाई पर्याप्त खुवाउन सकोस् भन्ने चाहिँ मेरो चाहिँ महसुस मेरो चाहिँ आह्वान हो, किनभने म खानेपानी बोर्डको पनि सदस्य हो र मैले पनि मेरो मात्र पनि निर्णय छैन नि त, विशेष गरी सरकार स्थानीय सरकार मा चाहिँ यो कुरा चाहिँ एकदम स्थानीय सरकारले ध्यान आकर्षण गर्न पर्ने हुन्छ। पानी छ तर अझै पर्याप्त छैन, यसलाई पर्याप्त अझै 12-13% पानी पर्याप्त भइसकेको छैन हाम्रो जलमुख गाउँपालिकामा, त्यसलाई पर्याप्त पार्नको लागि चाहिँ जति पनि अहिले हामीलाई सहयोग गरेर राख्नु भएको छ, फोकस नेपाल धार्मिक अक्सन जस्तै वान टू वाटर शान्ति नेपाल जस्ता धेरै संस्थाहरूले हामीलाई सहयोग गरिराख्नु भएको छ खानेपानी बोर्डमा, र ताकि म चाहिँ यो पहिलादेखि खानेपानीको चाहिँ अनुगमन सदस्य भएकोले मलाई धेरै संस्थाहरूलाई चाहिँ सम्झिराख्छु र उहाँलाई मनैदेखि धन्यवाद दिन्छु। मैले सोचेको थिएँ कि कुनै दिन म एउटा नीतिगत तहमा पुगेँ भने उहाँलाई सम्मान गर्नुपर्छ, किनभने हामी जो म पुगे पनि अरू पुगे पनि स्थानीय सरकारमा पुग्दाखेरि स्थानीय सरकारले मात्रै सबै स्रोत साधन चाहिँ प्राप्त गर्न सकिँदैन, विभिन्न संस्थाको सहयोग लिनै पर्ने हुन्छ, विशेष गरेर धेरै चाहिँ एकदमै अगाडिदेखि चाहिँ स्वच्छताको भूमिकामा शान्ति नेपाल निर्वाह गर्नुभयो भने यो स्वच्छता खाने पानी पिउन पर्छ है भनेर चाहिँ धेरै अक्सन र फोकस नेपालले धेरै हाम्रो गाउँपालिकामा सहयोग गर्नुभएको छ, जो जोले यसलाई सहयोग गर्नुभएको छ उहाँलाई चाहिँ म एकदमै हृदयदेखि धन्यवाद दिन पर्छ, सम्मान पनि गर्छु।
1: अलिकति बोर्डको कुरा गरौँ न, यहाँ त बोर्ड सदस्य पनि हुनुहुन्छ खानेपानी बोर्डको, त्यो बोर्डको औचित्य के हो भन्ने लाग्छ यहाँलाई, किन चाहियो बोर्ड?
2: यो बोर्डको औचित्य चाहिँ बोर्ड मगर एकदम राम्रो छ सर, होइन मलाई चाहिँ किनभने पहिला म आफू पनि अनुगमन सदस्यमा थिएँ खानेपानी बोर्डको र अहिले पनि अनुगमन सदस्यमा छ, अहिले चाहिँ विशेष गरी एउटा संस्थाले नै बोर्ड मोडल चाहिँ सिङ्गो गाउँपालिका सरकारले मात्रै बनाउन सकेको बोर्ड होइन, म चाहिँ यो दाबीका साथ भन्छु, म सरकारमा थिएँ भने नि त्यो मैले मात्रै सक्दैन थियो र अहिलेको सरकार जो एउटा संस्थाले एउटा नीति नियम उहाँहरू सरकारमा भए नि एकदमै राष्ट्रिय नीति नियमहरू एकदम जान्नु हुँदो रहेछ कि स्वच्छताहरूको चाहिँ विज्ञहरूले, अनि उहाँले चाहिँ एउटा बोर्ड मतलब भने एकद्वार प्रणाली मार्फत खाने पानी खायो भने चाहिँ डिजिजा चुहात हुन पाउँदैन, अलिकति भ्रष्टाचार हुन पाउँदैन भन्ने कुरालाई पनि महसुस गर्छु, अर्को हाम्रो यहाँ खरिद बिक्रीको समिति छुट्टै छ, अनि अर्को कर्मचारी साथीहरू हुनुहुन्छ, अनि अर्को यहाँ उपभोक्ता साथीहरू, यसपालि मैले म बोर्डमा हुँदा पनि धेरै खाने पानीहरू हेरेँ, त्यहाँ उपभोक्ता समितिले एक सुक्खा चुहा गर्नु पाउनु भएको छैन।
1: यसलाई छोटो गरी बुझ्दा यस्तो गर्दा हुन्छ, अब धेरै छरिएर रहेका उपभोक्ता समितिहरूले आफैले खानेपानीका सबै कुराहरू व्यवस्थापन गर्न सक्दैन, त्यो चाहिँ सरकारले जिम्मेवारी लियो र सरकार मार्फत काम हुन्छ भन्न मिल्यो।
2: त्यो सरकारले जिम्मेवारी दिनपर्छ र उपभोक्ता समितिहरू नै आउनुपर्छ यहाँनिर। एकद्वार प्रणालीमा जाने भने कम्तीमा एक डेढ वर्षमा हाम्रो ज्वालामुखी गाउँपालिकाले स्रोतहरू पहिचान गरेर एकदम सबैलाई पर्याप्त खानेपानी चाहिँ खुवाउन सक्छ एउटा सोचे जस्तो बन्नको लागि चाहिँ। अर्को कुरा, जनता पनि एकदमै नागरिकहरू पनि इच्छुक साथ लाग्नपर्छ। खानेपानी बोर्डको भूमिका पनि एकदमै आफ्नो दायित्व र जिम्मेवारी के हो त्यसमा कर्मचारी लगायत बोर्ड सदस्य लाग्नपर्छ। अर्को कुरा, विशेष चाहिँ स्थानीय सरकार लाग्नपर्छ यसमा। विभिन्न आफ्नो स्रोत साधनले धान्दैन भने विभिन्न संस्थासँग सहकार्य गरेर, जस्तै अपसाउन्ड फोकस नेपाल विभिन्न संस्थाहरू सहयोग उहाँ जस्तो संस्थाहरूसँग अगाडि बढ्यो भने यसलाई पर्याप्त मात्रामा पानी खुवाउन सक्छ र आवश्यक पनि छ। र यो फेरि पानी एकछिन एक दिन लगाएन दीर्घकालीन चलाउन चाहिँ यो खानेपानी बोर्ड मोडल राम्रो छ। यदि सबैले बुझ्यो भने तब चाहिँ केही बिचमा आइरहन्छ रात।
1: तर अझै पनि धेरै उपभोक्ताहरू चाहिँ बोर्डमा आउन मानिरहनु भएको छैन भन्ने कुरो छ, के समस्या रह्यो, किन आउन चाहिरहनु भएको छैन?
2: अहिलेसम्म हाल 49 उपभोक्ता समितिहरू चाहिँ हाम्रो बोर्डमा आबद्ध हुनु भएको छ। केही उपभोक्ता समितिहरू चाहिँ ठुलो हुनुहुन्छ उहाँ र पनि तर आउनु भएको छैन। मलाई चाहिँ यसको राजनीति पक्षको कुरा पनि चलिरहेको। अर्को कुरा, अलिकति बाहिर जाँदाखेरि त्यहाँ बोर्डमा चाहिँ अलिकति समावेशी भएन भन्ने कुरा पनि गरिराख्नुहुन्छ। बोर्डमा कर्मचारीको विषयमा समावेशी भएन भन्ने कुरा पनि गर्नुहुन्छ बाहिर बाहिर मैले सुन्दाखेरि चाहिँ, होइन? अनि मैले चाहिँ अब
1: समावेशी भने चाहिँ आर्थिक सांस्कृतिक रूपको समावेशीको कुरा गर्नुभयो कि राजनीतिक समावेशीको कुरा गर्नुभयो?
2: आर्थिक भन्दा पनि यहाँ चाहिँ विशेष अब मान्छेलाई के भने आफ्नो काम गर्नुभन्दा पनि अहिलेको मान्छे चाहिँ जागिर खान रुचाइरहन्छ। जागिर खान रुचाउँछ त्यहाँनिर
1: कर्मचारीहरू
2: बनायो भने चाहिँ गुनासो गर्नुहुन्छ बाहिरको। तर अब म पनि उहाँहरू भन्दा त अब राजनीतिक दल हिसाबले त मेरो आस्था फरक होला, तर मैले चाहिँ के भन्छु भने त्यस्तो होइन, हामी सबै जान पर्छ र त्यो खानेपानी बोर्डलाई चाहिँ देशभरिको नमुना बनाउनु पर्छ र लाग्न पर्छ भन्ने चाहिँ मेरो सुझाव पनि छ।
1: अब यहाँ त बोर्डमा प्रतिनिधित्व गरिराख्नु भएको छ, बोर्डको संरचना कस्तो छ एकचोटि भनिदिनुहोस् न, कतिको समावेशी छ राजनीतिक समावेशीको कुरालाई छोडेर?
2: समावेशी चाहिँ अब अलिकति महिला राख्ने ठाउँमा महिला राख्नु भएको छ। अब त्यो बोर्ड मोडल बनाउँदा पनि एउटा राजनीतिक ढङ्गले नै राखे हो, त्यहाँनिर म पनि एउटा राजनीति उनले नै जान पाओ, अर्को साथी नेपाली काङ्ग्रेसबाट एकजना दाजु आउनुभएको छ राजनीति समावेशी जानुभयो, अनि अर्को कर्मचारीको कुरा चाहिँ अनुसार भइगयो। अब खानेपानीको कुरा चाहिँ अब मैले कुरा उठाउन चाहिँ बारम्बार के उठाएको छ, कुनै पनि पार्टी पक्ष नभनिकन जो टाढा हुनुहुन्छ विकासको खानेपानीको पहुँचको वा कुनै पनि विकासको एकदम विकास निर्माणबाट राज्यको पहुँचभन्दा टाढा रहेको छ उहाँहरूलाई चाहिँ यहाँ ल्याएर उहाँलाई खानेपानी खुवाएर शुद्ध र संरक्षण एउटा
1: आवश्यकता र प्राथमिकताको
2: आधारमा चाहिँ यहाँ उहाँलाई जोडिन पर्छ। र अब रिसाएर होइन, हामी अलिकति सकारात्मक ढङ्गले उहाँसँग कुरा गऱ्यौँ भने पक्कै पनि एउटा सबैजना यो बोर्डमा आबद्ध हुन्छ र भोलि जोसुकै सरकारमा आउनुहुन्छ, 5-5 वर्षमा जुन जुन सरकार आउनुहुन्छ उहाँहरूको लागि पनि त यो बोर्ड भोलि त यो सरकार जान बित्तिकै छुट्ने बोर्ड
1: होइन,
2: यो त दीर्घकालीन रहने संस्था हो, त्यसलाई चाहिँ अब सबैजना मिलेर राम्रो बनाउनु पर्छ जस्तो लाग्छ मलाई।
1: अब अलिकति यो सुरक्षित पानीको कुरा गरौँ न, अघि यहाँले भन्नुभयो अझै पनि ज्वालामुखी गाउँपालिकामा 12-13% खानेपानीको व्यवस्थापन अझ हुन सकेका छैन, तर हामीले थाहा पाउँदा पनि धेरैवटा योजनाहरू अहिले सञ्चालन पनि भइरहेछन्, ठुला मेगा प्रोजेक्ट पनि चलिरहेछ, होइन? बुढी गण्डकीबाट पानी लिफ्ट गरेर ल्याउने सम्मका कार्यक्रमहरू पनि भइरहेछन्। खानेपानीको आपूर्ति चाहिँ हुँदै गर्दाखेरि त्यो पानी चाहिँ कतिको सुरक्षित छ, पिउन लायक छ भन्ने कुरो पनि त जोडिन्छ होला नि त?
2: कुनै कुनै चाहिँ मुहानबाटै फिल्टर भएको छ भने, कुनै कुनै चाहिँ अब त्यसको सबै व्यवस्थापन छैन, मुहानबाटै फिल्टर भएर आउन सक्ने सबै व्यवस्थापन छैन, तर अहिले चाहिँ घर घरमा फिल्टर छ नि त, सङ्घ संस्थाले सहयोग गर्नुभएको छ, शान्ति नेपाल लगायत फोकस नेपाल अक्सनहरूले, सङ्घ संस्थाहरूले, अर्को राज्यको पनि सरकारले पनि आफ्नो दायित्व आज जनताहरूले पनि आफ्नो थोरै पैसा लागत गरेर पानी चाहिँ फिल्टर गरेर खान सक्नु भएको छ। त्यो चाहिँ अब त्यो नागरिकले आफूले पनि अपनाउनु पर्ने कुरा हो, सुरक्षा अपनाउनु पर्ने कुरा हो। अर्को त्यो सँगसँगै घर आँगन परिसरबारीको कुराहरू जोडिन पर्ने कुरा चाहिँ अब नागरिकले धेरै बुझ्नु भएको छ, त्यसलाई चाहिँ कार्यान्वयन कसरी गर्छ र कार्यान्वयन गर्ने जिम्मा चाहिँ नागरिकको पनि हो र स्थानीय सरकार हामी खानेपानी बोर्डको दुवै तिनै पक्षको।
1: यो गाउँपालिकाले गर्व गर्न लायक एउटा काम गरि पनि सकेका छ। देशैभरिमा नमुना स्वच्छ पालिकाको रूपमा आफूलाई स्थापित पनि गरेको छ, घोषणा पनि भइसकेको छ। तर यति हुँदा हुँदै यसलाई टिकाइराख्न नियमित रूपमा अगाडि लैजान सिङ्गो गाउँपालिकालाई यहाँ आबद्ध हुनुभएको खानेपानी बोर्डलाई चुनौती त छ नि, अब यो चुनौतीलाई कसरी अगाडि बढ्ने सोच बनाउनु भएको छ?
2: रेडियो टिभी सबैमा आइरहेको छ, हामी चाहिँ देशभरिको नमुना गाउँपालिका पहिला भयो भन्ने कुरा, तर यो राम्रो हो, यसलाई दीर्घकालीन लान पनि पर्छ। तर मलाई अलिकति खड्केको कुरा चाहिँ, किनभने हामी चाहिँ एक वर्ष जति हतार गऱ्यौँ है अगाडि यो नमुना स्वच्छ र सफा गाउँको एउटा नमुना गाउँ घोषणा गर्न,
1: हतार
2: गरेको छ, किनभने 12-13% प्राप्त नै भइसकेको छैन। यो त तपाईँ गएर हेर्नुभयो भने थाहा हुन्छ, म गएर हेरे पनि थाहा हुन्छ, अरू अतिथिहरू आउनु भएर हेर्नुभयो भने थाहा हुने कुरालाई, सरकारलाई यस्तो पनि थाहा हुन्छ। यसलाई चाहिँ त्यो 12-13% पनि अझ प्राप्त गर्न सकेको भए हामी अझै राम्रो बन्थ्यो। त्यसलाई अब दीर्घकालीन अब जे भइ त सक्यो, तर अब यसलाई दीर्घकालीन बनाउन चाहिँ सरकार यहाँमा चाहिँ अहम भूमिका चाहिँ सबैको हुनुपर्छ सर। पहिलो भूमिका स्थानीय सरकारको हुनुपर्छ, यहाँ जो जो आए पनि उहाँहरूको अहिलेको सरकारको त 7-8 महिना लाग्छ, अब अर्को सरकार आउनु होला, त्यसलाई दीर्घकालीन लान उहाँहरूको पनि मेन भूमिका हुनुपर्छ। दोस्रो खानेपानी बोर्डको पनि आफ्नो जिम्मेवारी हुन्छ, कसरी त्यहाँ आफ्नो संसदकासँग कुरा

0: सम्भावना धेरै छ नि त, यसलाई दीर्घकालीन लान चाहिँ यो बोर्ड मोडलको आवश्यकता छ। भोलि गएर कसले छुटाउने, कसले मेरो सरकार आउँदाखेरि यो बोर्ड छुटाउँछ, मेरो एल्सको सरकार आउँदाखेरि यो बोर्ड छुटाउँछ कुरा होइन, तर यसलाई एकदम दिगो रूपले लानुपर्छ। यहाँ त नागरिकको भन्दा पनि धेरै संस्थाको लगानी भएको छ, स्थानीय सरकारको भन्दा पनि संस्थाको धेरै लगानी भएको छ, फोकस नेपाल मार्फत अस्थानको धेरै लगानी गर्नुभएको छ। त्यसलाई दीर्घकालीन लाने यो लगानी चाहिँ हाम्रो लागि गर्नुभएको भनेर चाहिँ हामी नागरिक र बोर्ड स्थानीय सरकारले चाहिँ महत्वपूर्ण सोच्नुपर्ने हुन्छ।
1: अलिकति नेतृत्वको कुरा गरौँ न, जस्तै यहाँ एकजना महिला खानपानी बोर्डको नेतृत्वमा पुग्नु भएको छ, हामीले बोर्डको कार्यविधिहरू हेर्यौँ, हेर्दाखेरि के देख्यौँ भने एक ठाउँमा मात्रै ल्याउने क्षेत्र चाहिँ महिला भनेर तोकिएको मात्रै देखियो। बोर्डको संरचना हेर्दाखेरि यो गाउँपालिकामा अध्यक्ष पनि पुरुष हुनुहुन्छ, अनि त्यस पछाडि यहाँ काम गर्ने संस्थाको तर्फबाट भनेर दुईजना पुरुषहरूलाई नै ल्याइएको छ है। यसरी गर्दाखेरि महिलाहरूको सहभागिता चाहिँ अलिकति कम भयो जस्तो लाग्छ, यहाँलाई लाग्दैन?
0: लाग्छ सर, कम्तीमा अब 33% महिला हुनपर्ने त्यो पनि छैन। राज्यको नीति अनुसार हरेक समान सहभागिताको कुराले गर्दा 33% महिला भनेर त्यही पनि निर्णय गर्ने निर्णयको अर्थपूर्ण सहभागिता निर्णय माग्ने निर्णयमा त छैन नि त, म त एउटा सदस्य हो, जति पनि अध्यक्षले गर्न पाउने निर्णय मैले गर्न पाउँदैन नि त, निर्णय गरे पनि कार्यान्वयन गर्न सकिँदैन किनभने स्थानीय अब मसँग स्रोत साधन छैन, स्रोत साधन हुन पर्यो निर्णय गर्ने ठाउँ निर्णय गर्नको लागि पनि, अरू त्यसो भएर महिलाहरू चाहिँ एकदम कम सहभागिता छ। तर यो गर्ने बेलामा पानी धेरै महिलाले चलन चल्ती गर्नुपर्ने छ, त्यो पनि रहरले होइन बाध्यता, घरदेखि खेत, खेतदेखि एउटा करेसा बारी हरेक कुरा, सरसफाइको कुरा, घरको कुरामा महिलाहरू लाग्न पर्ने, अनि नेतृत्वमा चाहिँ महिला कम छ। अझै म चाहिँ के भन्न चाहन्छु भने आगामी दिनहरूमा म रहँदा नरहँदा तर आगामी जुन एउटा बोर्ड फेरि बिगार्न सक्छ त्यो बेला चाहिँ कम्तीमा 33% अथवा अझ 51% महिलाहरू चाहिँ ल्याइदिनु भयो भने
1: अहिले बोर्डमा बसेर यहाँले निर्णयहरू गरिरहँदाखेरि नीतिहरू बनाइरहँदाखेरि यहाँले त पक्कै पनि महिला मैत्री नीतिको कुराहरू त्यहाँ गर्नुहुन्छ होला, कतिको सुनवाई हुन्छ, कार्यान्वयनमा कतिको जान्छ?
0: सुनवाई हुन्छ तर कार्यान्वयनमा चाहिँ अब हो हस् चाहिँ भन्छ तर त्यति पर्याप्त कार्यान्वयन भएको चाहिँ मलाई।
1: भनेपछि त्यहाँभित्र बस्दाखेरि पनि मैले ल्याएको प्रस्तावहरू त्यति राम्रोसँग अगाडि बढेन भन्ने यहाँलाई महसुस हुँदैछ?
0: मैले प्रस्ताव राख्छु ल हस् भन्छ तर हुन त हुँदा तर ढिला सुस्ती गरिदिने यस्तो कुरालाई चाहिँ अलिकति
1: यो विषयमा बोर्डमा छलफल हुँदैन?
0: बोर्डमा हुन्छ सर, मैले अब कतिपय चाहिँ म विशेष गरी खानेपानीको चाहिँ आयोजना सञ्चालन खानेपानी त विभिन्न एउटा सेक्टरमा आयोजना सञ्चालन भइरहेको छ, त्यहाँ बोर्डमा अब तपाईँको मलाई खड्केको कुरा के, यत्रो गाउँपालिका एउटा खानेपानीको बोर्डको नेतृत्वमा यत्रो गाउँपालिकाको सफार स्वच्छ नमुना गाउँ घोषणा भइरहेको थियो, तर उहाँहरू खानेपानी बोर्डको प्रबन्धक अध्यक्षजीहरूको ठुल्ठुलो अब गाउँपालिकासँग दुई तिन चरण चार पाँच चरण मिटिङ भयो मलाई थाहा भयो, तर जो एउटा दाई हुनुहुन्थ्यो सदस्य म पनि थिएँ, हामीलाई चाहिँ उहाँले पनि गुनासो गर्नुभएको थियो, बहिनी यत्रो खानपानीका बोर्डको एउटा सफा र स्वच्छ गाउँ घोषणा गरेर जाँदा हामीलाई चाहिँ मिटिङमै बोलाएन, बैठकमै बोलाएन,
1: समन्वय भएन
0: हामीसँग, मलाई त बोर्डको समितिको चाहिँ त अघिल्लो दिन आज जस्तो पछि जस्तो चाहिँ उहाँले सबै
1: तयारी
0: गरिसकेपछि त आज मिटिङ बस्न पाए भन्ने कुरा भयो, त्यो बिचमा हामीसँग मिटिङ भएन। अब सफा र स्वच्छ गाउँको नमुनाको लागि मैले अझ खानेपानी बोर्डको चाहिँ म जतिसुकै हतार होस् म हरेक बोर्ड खानेपानी आयोजनामा म पुग्नुपर्छ, साँच्ची नै आयोजना सञ्चालन गरेर त्यहाँको मान्छेले त्यो पानी उपभोग गर्न पाएको छ कि छैन,
1: समयमा सल्लाह नहुँदाखेरि
0: अलिकति
1: समन्वय नहुँदाखेरि काममा अलिअलि समस्या भयो, कम्तीमा बस्न पाएको भए यो चाहिँ चेन्ज गर्न सकिन्थ्यो भन्ने त्यस्तो केही छ?
0: हुन त कुनै दिन म पनि जान पाउँदैन किनभने मेरो पनि सामाजिक जिम्मेवारी धेरै, अर्को पारिवारिक आफ्नो व्यक्तिगत धेरै कुरा, सामाजिक जिम्मेवारी संस्थाको धेरै छ, तर अब आज जस्तो पछि जस्तो मिटिङ छ भने आज जस्तो मिटिङ छ भने हिजो जस्तो बोलाइदिनुहुन्छ क्या, अनि अरू मेरो त अर्को ठाउँमा सेटिङ भइसक्यो हुन्छ होइन, यहाँ पनि अब सबैको जुराएर होला त्यस्तो अवस्था, कुनै बेलामा म आफै पनि सहभागी हुन सक्ने त्यही ढिला चाहिँ खबर भएको सूचना भएको कारणले, कुनै बेला चाहिँ अब जस्तै खानेपानीको त्यत्रो सफा र स्वच्छ गाउँ घोषणा हुँदा चाहिँ अलिकति हामीसँग राम्रोसँग बोर्डको त्यति राम्रो बैठक भएको चाहिँ होइन, किनभने त्यहाँनिर जाँदा त हाम्रो बोर्डको त सबै हाम्रो बोर्डले व्यवस्थापन गरेर अगाडि बढ्न पनि हुन्थ्यो नि त, तर त्यो बेलामा चाहिँ एकदमै हामीलाई चाहिँ त्यो दुःख लाग्दो कुरा चाहिँ त्यो छ, एउटा म फेरि केही नजानेर चुपो लाग्ने मान्छे त होइन नि त, आफूले सकेको र जानेको बोल्ने र गर्नपर्छ भन्ने खालको मान्छे हो नि त, तर त्यति खानेपानी बोर्ड त्यहाँ म एउटा महिला नेतृत्व थिएन तर म एउटा सदस्य पनि थिएँ नि त, सदस्यले पनि त केही बोल्न,
1: त्यो कार्यक्रमपछि बोर्डको बैठक बसेको छैन, यो विषयमा समीक्षा भएको छैन?
0: समीक्षा एकचोटि बस्यो, अब त्यो विषयमा त्यति समीक्षा चाहिँ भएन, मैले पनि अब भइगइसकेको कुरा भन्ने कुरा उठाएँ।
1: अब हामी

0: ती सुरक्षित पानीकै विषयमा कुरा गरौँ।
1: बोर्डले अहिले लगभग अब प्रत्येक घरमा धारा पुर्याउने गरी कार्यक्रमहरू अगाडि त बढाइसकेका छ। अघि यहाँले भन्नुभयो जस्तो कि बाँकी रहेका प्रतिशतमा पनि अब छिट्टै पानी त पुग्दैछ, तर सुरक्षित पानी अझै हामीले पुर्याउन सकेका छैनौँ भन्ने त बोर्डले पनि महसुस गराएको छ नि त। अब यसमा त फेरि स्थानीय सरकार बोर्डको मात्रै जिम्मेवारी होइन, आम नागरिकको पनि जिम्मेवारी होला, शुद्ध पानी प्रयोग गर्ने जिम्मेवारी त नागरिकको पनि होला। बोर्डले त अलिक ठुला मेगा प्रोजेक्टहरू ट्रिटमेन्ट प्लान्टहरू बनाउनेतिर होला, तर घर घरमा थोरै लगानीमा पनि पानीलाई शुद्धिकरण गरेर पिउन सकिन्छ भन्ने कुरा त, यो त स्वच्छ पालिका हुँदाखेरि सबको घर घरमा त्यो विषय त पुगेको छ, तर अझै पनि कतिपय ठाउँमा यो कार्यान्वयनमा जानलाई समस्या भए जस्तो देखियो भने तपाईँ एउटा बोर्ड सदस्यको हिसाबले ती नागरिकहरूसँग यहाँले राख्ने अपेक्षा के हुन्छ?
2: मैले चाहिँ अब त्यो समस्या भयो भने त्यस्तो अब समस्या भयो चाहिँ उहाँलाई चाहिँ एउटा अन्तर्क्रिया थप नै राख्न पर्छ। अब मान्छे हामी रिसारागा गरेर हरेक कामहरू चाहिँ अगाडि बढ्न सक्दैन। अब नागरिकहरू एकदम रिसाइराख्नु भएको छ भने पनि हामी बोर्डको तर्फबाट चाहिँ एउटा सकारात्मक सोच बोकेर र सकारात्मक सन्देश बोकेर त्यहाँ जानुपर्छ। पक्कै पनि त्यो काम सफल हुन्छ, जे काम हामीले सोचेका छौँ आँटेका छ त्यो काम सफल हुन्छ। नागरिकहरूलाई अहिलेको मामलमा मान्छेको राजनीतिको दमदमा छैन, एउटा पार्टीले यस्तो भन्ने छ अर्को पार्टीले यस्तो भन्ने छ, तर त्यसलाई त परिमार्जन गर्न त नागरिकको पनि आवश्यक छ। हामीले पनि उहाँलाई सकारात्मक सन्देश लगेर यो चाहिँ हाम्रै लागि हो र तपाईँ हामी एकदम जिम्मेवारी मान्छे हो, भोलिको नेतृत्व तपाईँ पनि हो भन्ने हिसाबले कुरा गरेर हामी उयो गर्न सक्छौँ। उहाँहरू पनि त भोलि यहाँ आएर सरकारमा नेतृत्व हुनसक्छ, बोर्डमा नेतृत्व हुनुहुन्छ, हामी सबैको एउटा आजीवन सदस्य होइन नि त यहाँको त वर्षभरि फेर बदल। उहाँलाई चाहिँ भोलि गएर यो बोर्डमा ल्याएर अब उहाँ गएर एउटा लैङ्गिकको कुराहरू गरेर स्वच्छता खाने सुरक्षित खाने पानीको कुरा गरेर गर्दा गर्दै बुझ्न सक्नु भन्ने राम्रो नभए चाहिँ बोर्डमा ल्याएर काउन्सिलिङ गराएर पनि त त्यो काम सफल गर्न सक्छ नि त। तर मेन कुरा त यो त स्थानीय सरकारको पनि भूमिका हुनुपर्छ।
1: अब हामी अन्तिम अन्तिममा पनि छौँ, अन्तिममा यहाँले चाहिँ एउटा त महिलासँग जोडिएको विषय खानेपानी भयो, यो खानेपानीलाई सुरक्षित बनाउनको लागि र सँगसँगै अर्को चाहिँ खानेपानीको हरेक संरचनाहरूमा चाहिँ महिलाहरूको सहभागिता अभिवृद्धि गर्नको लागि चाहिँ के गरिदियो भने यो दुईटा कामलाई हामीले सँगसँगै लैजान सक्छौँ जस्तो लाग्छ।
2: महिलाहरूलाई अगाडि

0: हराएर काम गर्ने अवसर दिइरहँदा फेरि मन नलागेका कुराहरू चाहिँ ओकालत गर्ने अवसर दिनुभयो र विशेष गरी म जो जसले यहाँ फोकस नेपाल लगायत सम्पूर्ण जो जसले यहाँ खानेपानी बोर्डलाई सहयोग गर्नुभएको छ स्थानीय सरकार र आम नागरिक र तपाईँहरू जो एउटा हाम्रो योजनालाई चाहिँ प्रचार प्रसार गर्नको लागि र समाचार बनाएर लागिरहनु भएको छ सम्पूर्णलाई म पनि धन्यवाद दिनुहुन्छ। धन्यवाद।
1: कुराकानीका लागि ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डकी सदस्य जुना राणा मगरलाई हाम्रो धन्यवाद। मित्र, यिनै कुराकानी नै सामग्रीहरू प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया कार्यक्रम सम्बन्धी सुझाव सल्लाह प्रतिक्रिया छन् भने 01-5590-60 हामीलाई टिपाउन सक्नुहुन्छ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई हाम्रो धन्यवाद। अनि कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रलाई विशेष धन्यवाद। आजलाई भने प्राविधिक मित्र विकल चेपाङ, सहकर्मी मित्र राजराम शर्मा सँगै म अर्जुन श्रेष्ठ बिदा हुन्छु। हवस् त, नमस्कार।

0: आनिमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Toilet on ya. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेक्रेटरी सामान
1: अधिकारी सप्लायर्स
0: बजट फ्रेंड्स
1: अधिकारी सप्लायर्स
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाम भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचादीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचादी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचादी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
1: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि।

0: यस शुभलाभ पोलिक्लिनिक पाली धादिङबेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङबेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर, सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थायराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङबेसी, धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङबेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम, तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङबेसी, बीच बजार, मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98 43 33 38 98 93 81 00।

0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ। साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी